यन आकाशवाणी चुरा नसिमको चिकम्पोजिट प्रोग्रामको जोल जोल दिल्लीको वाट्सखागपा हिन्दी आरो इंलिस खबरांको खोनासुवाहा समय दो फ्रंगनि स्नि मिनिट चिकंगोहा आरो य समयो नसिमं जन वेनरिक मारकनि रंगपा ससुंगतानि गितरांको फ्रंगनि स्नि मिनिट खोलग्रुको नखनासुगिन गितरांगोङेङा गनांगमा साउबा आरो सिंगिङाचिम

0: यमिष्ठिराङले धोना खाएजो दालले ओकाइ छामान किनो
1: बाबा यान दक्कबा छानीराङले नाक्नादी नम्जावा नादी छिगबा छानीराङ खोदी दोन्थोङ नसा नाङजोकबा
0: नाजुकदोङ नामाइखो मासिया आङि खुसुक छाना स्कारङको छाना मन्ना दुपत आङा छाइगेनबा अन्थांनि छाना स्काखो छुसोगत ना मन्ना नाङाखो ना उइजामा
1: आम्बा दाउ छाप्रेति मुङ जामानो ना छाजोको दे नाङि बेनि नामगनि ना सागानिङाबा मुद्दुम छिगबा आरो खारि नाङथोतगबा छानीराङखो वातबोहा नाङि बेनि नामगनि ना नम्मा छानि मिसु समजाकरांखौसो छाबोहा
2: याखौ कमिसनरेट अफ फुड सेफ्टि मेघालय शिलंनि गता उयातिङा